डोले रिम झिम पागल बरसे रामा हो। गुन गुन गुन गुन भौरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो। हे गैया नाचे बांसुरी बजाए रे।